भुजंग प्रयाच्छंद चतुर चक्र कर्ता चतुर चक्र हर्ता चतुर चक्र दानी चतुर चक्र जानी चतुर चक्र वर्ती चतुर चक्र परती चतुर चक्र पाले चतुर चक्र काले चतुर चक्र पासे चतुर चक्र वासे चतुर चक्र मान्य चतुर चक्र दान्य चाचरी छंद न सत्र न मित्र न परमंग न पित्र न कर्मंग न काय अजन्मंग अजाय न चित्र न मित्र परे है पवित्र प्रतिशय अदिशय अदृश्य अकृश्य भगवती छंद प्रसाद कथते किया छिज देश किया भिज भिष है किया गंज कर्म किया भंज भरम किया भिज लुक है किया दित सुख है के अवतूत बरने के विभूत करने के राजंग प्रभा है के धर्मंग तुझा है के आशोक बरने के सर्वा अपरने के जगतंग कृति है के छत्रंग छत्री है के बर्मंग स्वरूप है के अनुभव अनूप है के आद अदेव है के आप अपेव है कि चित्रंग वहीन के कै अधीन के रोजी रजा कह रही मैं रेहा कह के पाक बैब है के गैबुल गैब है के अफुल गुनाह है कि साहन साह है कि कारण कुनिंद है कि रोजी देहांद है कि राजक रहीम है कि कर्मं करीम है कि सर्वं कली है कि सर्वं दली है कि सर्वत्र मान्य है कि सर्वत्र दान्य है कि सर्वत्र गौण है कि सर्वत्र पौण है कि सर्वत्र देश है कि सर्वत्र पेश है कि सर्वत्र राज्य है कि सर्वत्र साज्य है कि सर्वत्र दीन है कि सर्वत्र लीन है के सर्वत्र जाहु के सर्वत्र पाहु के सर्वत्र देश है के सर्वत्र पेश है के सर्वत्र काल है के सर्वत्र पाल है के सर्वत्र हंता के सर्वत्र गंता के सर्वत्र पेखी के सर्वत्र पेखी के सर्वत्र काज है के सर्वत्र राज्य है के सर्वत्र सुख है के सर्वत्र भूख है के सर्वत्र त्राण है के सर्वत्र प्राण है के सर्वत्र देश है के सर्वत्र पेश है के सर्वत्र मान्य है सदैव प्रधान्य है कि सर्वत्र जाप्य है कि सर्वत्र ताप्य है कि सर्वत्र पान्य है कि सर्वत्र मान्य है कि सर्वत्र इंद्र है कि सर्वत्र चंद्र है कि सर्वं कलिम है कि परमं फहीम है कि अकल आलाम है कि साहिब कलाम है कि हुस्नल वजू है तो मामुल रजू है हमेश सलाम में सलीखत मुदा में गनीमुल शिकस्त है गरीबुल परस्त है बिलंदुल मकान है जमीनुल जमान है तमीजुल तमाम में रुजवल निदान है हरीफुल अजीम में रजाए की यकीन है अनिकल तरंग है अभेद है अपांग है अजीजुल निवाज है गनीमुल खिराज है निरुक्त स्वरूप है त्रिमुक्त विभूत है प्रभुक्त प्रभा है सुजुक्त सुधा है सदावंग स्वरूप है अभेदी अनूप है समस्तोपराज है सदा सर्वसाज है समस्तुल सलाम है सदैवल अकाम है निर्बाध स्वरूप है अगाध है अनूप है ओवंगाद रूप है अनाद स्वरूप है अनंगी अनाम मित्र भंगी त्रिकाम मित्र भ्रगं त्रिवादे अगंजी अगाधे सुभंग सर्वभागे सुसर्व अनुरागे त्रिभुगत स्वरूप है अचिज है अछूत है कि नरकंग प्रणास है पृथ्वल प्रवास है निरुक्त प्रभा है सदैव सदा है विभुगत स्वरूप है प्रयुक्त अनूप है निरुक्त सदा है विभुगत प्रभा है अनुक्त स्वरूप है प्रयुक्त अनूप है चाचरी छंद अपांग है अनंग है अपेख है अलेख है अपरम है अकर्म है अनाद है जुगाद है अजय है अवय है अभूत है अतूत है अनास है उदास है अतंध है वंद है भक्त है विरक्त है अनास है प्रकाश है निचिंत है सुनित है अलिख है अधिक है अलेख है अपेख है अटा है अगा है असंभ है अगम है अनिल है अनाद है अनित है सुनित है अजात है अजाद है चरपट चंत्व प्रसाद सर्वंग हंता सर्वंग अंता सर्वंग ख्याता सर्वंग ज्ञाता सर्वंग हर्ता सर्वंग कर्ता सर्वंग प्राणं सर्वंग त्राणं सर्वं कर्मं सर्वं धर्मं सर्वं युक्ता सर्वं मुक्ता रसावल चंत्व प्रसाद नमो नरक नासे सदैवं प्रकाशे अनंगं स्वरूपे अपंगं विभूते परमात्मं परमात्मे सदा सर्वसाते अगाध स्वरूपे निर्बाध विभूते अनंगी अनामे त्रिपंगी त्रिकामे निरपंगी स्वरूपे सर्वंगी अनूपे न पुत्र न पुत्र न सत्र न मित्र न तात न मात न जात न पात निरसाकं शरीक है मितो अमीक है सदैव प्रभा है अजय है अजा है भगवती चंद्र प्रसाद
کہ ظاہر ظہور ہے کہ حاضر حضور ہے, ہمیں سلسلام ہے, سمست الکلام ہے, کہ صاحب دماغ ہے, کہ حسن الچراغ ہے, کہ کامل کریم ہے, کہ رازق رحیم ہے, کہ روزی دہند ہے, کہ رازق رہند ہے, کریم الکمال ہے, کہ حسن الجمال ہے, غنیم الخراج ہے, غریب النواز ہیں, حریف السکن ہے, ہراس الفکن ہے, کلنکنگ پرناس ہے, سمست النواس ہے, اگنج الغنیم ہے, رجائک رحیم ہے, سمست الزبا ہے, کہ صاحب کرا ہے, کہ نرکنگ پرناس ہے, بحث النواس ہے, کہ سرب الگوان ہے, ہمیش الروان ہے, تمام التمیز ہیں, سمست العزیز ہیں, پرم پرمیس ہیں, سمست العدیس ہیں, عدیس العلیک ہیں, ہمیش العبیک ہیں, زمین الزما ہے, امیخ الاما ہے, کریم الکمال ہے, کہ ضرورت جمال ہے, کہ چلنگ پرکاش ہے, کہ متو سباس ہے, کہ عجب سروپ ہے, کہ متو بےپوت ہے, کہ متو پسا ہے, کہ آتم پربا ہے, کہ اچلنگ انانگ ہے, کہ متو و بھنگ ہے, مد پہار چنت و پرساد, من من پرنام گن گن مدام, ہر بر اگنج, ہر نر پر پانجو, انگن پرنام من من سلام, ہر نر اکھنڈ بر نر امنڈ, ان پوناس من من پرکاش, گنگن پرنام جل تل مدام, انچج انگ اسن پنگ اپما پار, گت متودار جل تل منڈ دس وس پانڈ, جل تل مہنت دس وس بےنت, ان پوناس تریتر تراس, آجان باہو اکے سداہو, اونکاراد کتنی اناد, کلکن کے آل گربر اکال, کر کر پرنام چت چرن نام, انچج گاتو اجج نہ باتو, ان چنج گاتو ان رنج باتو, ان ٹوٹ بھنڈار ان ڈٹ اپارا, ڈیٹ دھرم ات ٹیٹ کرم, ان ورن انت داتا مہنت, ہر بول منا چند تو پرساد, کرنا لے ہیں ارکا لے ہیں, کلکھنڈن ہے, مہمنڈن ہے, جگتی سر ہیں, پرمیشور ہیں, کل کارن ہے, سرو بارن ہے, ترت کے ترن ہے, جگ کے کرنے, من مانے ہیں, جگ جانے ہیں, سربنگ پر ہیں, سربنگ کر ہیں, سرباسے ہیں, سربناسے ہیں, کرونا کر ہیں, بسم پر ہیں, سربیشور ہیں, جگتیشور ہیں, برہمنڈس ہیں, کلکھنڈ سے ہیں, پرتے پر ہیں, کرونا کر ہیں, اجپا جپ ہیں, اتپا تھپ ہیں, اکرتا کرت ہیں, امرتا امرت ہیں, امرتا امرت ہیں, کرونا کرت ہے, اکرتا کرت ہے, ترنی ترت ہیں, متیشور ہیں, پرمیشور ہیں, اکرتا کرت ہے, امرتا امرت ہے, اجبا کرت ہے, امرتا امرت ہے, نرنائک ہیں, کلکائک ہیں, وشوم پر ہیں, کرونالیہ ہیں, نرپنائک ہیں, سرپائک ہیں, پاؤ پنجن ہے, ارگنجن ہے, رپتاپن ہے, جپ جاپن ہے, اکلنکرت ہے, سرباکرت ہے, کرتا کر ہے, ہرتا ہر ہے, پرماتم ہے, سرباتم ہے, آتم بس ہے, جس کے جس ہے, پجنگ پریاسند, نمو سورج سورجے, نمو چندر چندرے, نمو راج راجے, نمو اندر اندرے, نمو اندکارے, نمو تیج تیجے, نمو برند برندے, نمو بیج بیجے, نمو راج سنگ تام سنگ شانت روپے, نمو پرم تتنگ تتنگ سروپے, نمو جوگ جوگے, نمو گیان گیانے, نمو منتر منترے, نمو تیان تیانے, نمو جد جدے, نمو گیان گیانے, نمو پوج پوجے, نمو پان پانے, نمو کلہ کرتا, نمو شانت روپے, نمو اندر اندرے, انادنگ بےپوتے, کلنکار روپے, النکار النکے, نمو آس آسے, نمو باک بنکے, اپنگی سروپے, انگی انامے, ترپنگی ترکالے, انگی اکامے, کچری چند, اجے الے افے ابے اپو اجو اناس کاس گنج پنج الک پک کال دیال لیک پیک, انام کام گاہ اٹاہ اناتھی پرماتے, اجو نیم انی نراگ نرنگ نروپے نرکے, کرمنگ پرمنگ گنجے لکھے, پجنگ پر چند, نمستل پرنامی, سمستل پرناسی, اگنجل نامی, سمستل نواسی, نرکامنگ بےپوتے, سمستل سروپے, کرمنگ پرناسی, سدھرمنگ بےپوتے, سدا سچدانند سترنگ پرناسی, کریمل کنندا, سمستل نواسی, اجائے بےپوتے, گجائب گنیمے, ہریم کریم, کریمل رحیمے, چتر چکر ورتی, چتر چکر پگتے, سویم پو سبنگ, سربدا سرب جگتے, دکالم پرناسی دیالم سروپے.